0: तरह राजी करूं कि मनाऊं आपको।
1: माशाल्लाह माशाल्लाह डेर मनना जमा खोरा अल्लाह रब्बुल इज्जत ते मुंग ना हम राजी छे और रसूलुल्लाह सल्लम दे मुंग ना राजी के छे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रजा हम छे दे आगा जमुंग जरूरत ते डेर मनना खोर इदारा तवाया छे द सिफात कॉस्मेटिक्स पाकिस्तान आप प्रोडक्ट को के कम प्रोडक्ट यूज कई
0: शैम्पू
1: कम यो
0: आमला बिल्कुल माशाल्लाह देर जबरदस्ती
1: मजबूत बल स यूज करी दी
0: ब्यूटी
1: क्रीम दी आओ अगर बेहतरीन रिजल्ट वाला दी चियो वरी तो वो गोरे या दिन इलावा लेमन एंड विटामिन सी फेस वॉश थे बेहतरीन रिजल्ट देखा देरा मनना द कल कोलो यो जहान मनना खैर खाजी जमा इज्जत मंद दा मुंग सराज जमंग खोर वाद डी आई खान ना नो तासु होम छि दे खपल आवाज मुंग सरा बाकेदा शेयर कोले छि او چې کم نات وغیرہ یاد وینو چې دا اغینا مونږ او تاسو مستفید شو حاجی بالکل د رسول الله صلی الله علیه وسلم سره مینا او دا اغا پشان کې چې دې اشعار ویل قدر منو دا چې دې الله رب العزت چا چا تور کوي حاجی

0: राशय एम एस डी पशो के चगता मशीदी
1: सबिला वोरवा सबिला वोरवा
0: हरले
1: प्रोग्राम वोरवे कने वोर चके छे वो चियाला व्यवस्था केस मतलाटल वोरवा तहा अबर सरा मिन खाना तहा वोरवा आमिर खाना तहा वोरवा साबिर वजीर तहा वोरवा और दे सरा सरा चिकिम निकना ममुरा तहा वोरवा अमन लादे महानी के लिए ते वोरवा پروگرام شو دوان چی یو دوا کل رون زهن اغلا چی دی سر سر دکی تیم دی بیخی وفان کی پینزا منتا تیم بوده اسلام علیکم اوی ہوئی کالی ڈراب شو دیر جو تا مننا کی شکریہ دی کی پروگرام تار رولی دی سر نیکس کلر اسلام علیکم اوی ہوئی ڈراب کیجی

डेरा डेरा मनना जी आमना थैंक यू अल्लाह हाफिज डेरा डेरा मनना बनू सीटी से जानसेब गले तलुट से जी श्रीएब मार्केट तवेर से हाफिज जहीर मैन डिस्ट्रीब्यूटर ऑफ शिफा कॉस्मेटिक्स पाकिस्तान अल तो मौजूद भी जी और शिफा कॉस्मेटिक्स से हमारा प्रोडक्ट तिवर ना डिमांड कौन है से माल मंडी से साबिर साबिर शॉपिंग सेंटर में समीउला कॉस्मेटिक्स ताई माल मंडी बनू से और दिन अलावा ताजी कलाई से वकार इरफान कॉस्मेटिक्स जामबाज मोबाइल नसीर मोबाइल जोन मुदस्सिर कॉस्मेटिक्स हाँ जी की मदद आज कल ऐसी तुझे तमिला विदाई खुजेफा कंपनी शेफा आज की प्रोडक्ट दी वरना खुशाई से पक्का बचक से नादिर कराची समोसा वाला दल तवर लाए से वरना खुशाई से कच्चा बचक से मौलाना इस्माइल साहब दे जी दिन खुशाइश जी शिफा कॉस्मेटिक्स पाकिस्तान प्रोडक्ट खुजेफा कंपनी वाला दिन अलावा गोरीवाला से दानियाल कॉस्मेटिक्स दिन अलावा जुबेर कॉस्मेटिक्स हमें विदाई से गोरीवाला मेन बाजार से इरफान कॉस्मेटिक्स और नवरंग से फ्रेशवे बेकर्स आजम सन्स यानी आजम शॉपिंग सेंटर सदाम होलसेल पुराना सब्जी मंडी सराय नवरंग के तुसे तमिल विदाईशी खुजेफा कंपनी चेसुमरा प्रोडक्ट दीजिए दावर नौ खुशाइशी और इस्तेमाल जी अस्सलाम वालेकुम अस्सलाम वालेकुम ओ जी ओ जी ओ जी आयशा बनुना आयशा गुलालई जखाय मतखाय हाँ शिफा कॉस्मेटिक्स पाकिस्तान प्रोग्राम के हर कलाई और दारा दू है कना चे तारा तवील कना चे जबदा प्रोडक्ट इस्तेमाल ओम लतरोस दे रावड़ी दी का नाम कलबे रावड़े हर कोर के जरूरत हम दे ना नुबिया हम तप हफ्ते की योजल दुआ जला खाम हप दे तेलो बांधे सर वड़वा इंशाल्लाह फायदा बदरता देर ज्यादा मिला दी ओके ठीक था जी ठीक था जी हाँ जी नूर बस अवेल कुआड़े हाँ दस जर जर यू है हाँ जी ڈیر کولے ڈیر زبردست ڈیر بہترین عائشہ ڈیر خوان دو مزہ وکڑا بالکل سلام ورس دل پروگرام کے رسرا پاتے بس تر اثر اپا پروگرام کے پاتے شاہ زبدر تیو ٹریک اور وام انشاءاللہ مزہ بدر لدر کی خان چالا جی جیرا مننا ڈیرا شکریہ باکا خیل طرف تا کلاڑی نو باکا خیل شے عامر بیکرز نسیم بھائی تا ورشی جی عامر بکرے نسیم بھائی سر اوتو سے تا ملاو شے خزیفہ کم نے ٹول پرانڈ ڈومیل شے صدف کاسمیٹکس تا ورشی جی عامر بکرے تا ورشی جی حمید بھائی تا او دال فیکٹری ڈومیل سے جناب صحیح بیکرز ڈومیل تا شفا کاسمیٹکس پاکستان ٹول پروڈکٹ التا اویلیبل دی تسے ورنوخلے استعمال کیجی او دینا الوالا تمر سے انعام کاسمیٹکس تلوٹ سے او ورسرا کا تسے درے میں سجاد کاسمیٹکس طرف تب یا ونو خوصا سے سٹار بیکر سے پلا تمر کے تسے تمیلا ودائی سے عبداللہ کاسمیٹکس سر در تمیلا ودائی سے طارق کاسمیٹکس دا ٹول لا تمر کی دیجی اور جناب دن علاوہ کرک سیٹی سے شوال پلازا کے دبئی کاسمیٹکس تائیں اوپر شوال پلازا سے جناب مامون جناب سپر سٹور تھا دن علاوہ چائنا مارکیٹ سے داؤد گارمنٹ اور طیب کاسمیٹکس سراہدے جی جناب تسی تملا ودائی شفا کاسمیٹکس سٹور